0: सुबह के 7 बजे हैं। अस्सलामुअलैकुम। आज मंगल है, मुहर्रमुल हराम की 28 और जुलाई की 14 तारीख। ये रेडियो पाकिस्तान है। समीना वकार से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। वज़ीर आज़म ने इस्लाम के हकीकी और एतदाल पसंद तसव्वुर के फ़रोग में राबता आलम इस्लामी के ग्रां कदर किरदार को सराहा है। राबता आलम इस्लामी के सेक्रेटरी जनरल ने पाकिस्तान के साथ मजहबी, तालीमी और इंसानी हमदर्दी के शोबों में तआवुन के फ़रोग के आज़म का इआदा किया है। नायब वज़ीर आज़म ने बैनुल अक़वामी उमूर में अक़वामे मुत्तहिदा के मरकजी किरदार के लिए पाकिस्तान की गैर मुतज़लज़ल हिमायत का इआदा किया है। वज़ीर तवानाई और सऊदी अरब के एनर्जी वर्किंग ग्रुप ने रियाज में एक मुलाकात में तवानाई की आलमी तरसील पर तबादला ख्याल किया है। नामवर क्लासिकी गुलकार उस्ताद नज़ाकत अली खान की 43वीं बरसी आज मनाई जा रही है। फुटबॉल आलमी कप का पहला सेमीफाइनल आज रात डालस में स्पेन और फ्रांस के दरमियान खेला जाएगा। और अब खबरें तफसील के साथ। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने इस्लाम के हकीकी और एतदाल पसंद तसव्वुर को फ़रोग देने में राबता आलम इस्लामी के ग्रां कदर किरदार को सराहा है। वो राबता आलम इस्लामी के सेक्रेटरी जनरल शेख डॉक्टर मोहम्मद बिन अब्दुल करीम अलीसा से गुफ्तगू कर रहे थे, जिन्होंने इस्लामाबाद में उनसे मुलाकात की। मुलाकात के दौरान वज़ीर आज़म ने उम्मत मुस्लिमा के दरमियान इत्तेहाद को फ़रोग देने और दुनिया भर में रवादारी, भाईचारे और बैनुल मज़ाहिब हम आहंगी के पैगाम को फैलाने में राबता आलम इस्लामी के किरदार की भी तारीफ की। इस सिलसिले में उन्होंने राबता आलम इस्लामी की रसाई और क़यादत करने पर सेक्रेटरी जनरल की ज़ाती काविशों को सराहा और उनके मुजव्वज़ा इक़दामात के लिए पाकिस्तान की मुसलसल हिमायत का इआदा किया। शहबाज शरीफ ने इस्लामी दुनिया को दरपेश मौजूदा मसाइल से निपटने के लिए मजहबी मुकालमे की हिमायत के हवाले से राबता आलम इस्लामी की कलीदी अहमियत पर जोर दिया, जिनमें ईरान और बिरादर खलीजी ममालिक की मौजूदा इलाकाई सूरत हाल, गजा में फलस्तीनियों के मसाइब और दुनिया भर में उम्मत मुस्लिमा को दरपेश दीगर चैलेंजेस शामिल हैं। वज़ीर आज़म शहबाज शरीफ ने तालीम, बैनुल मज़ाहिब, मकालमे, इंतहा पसंदी और इस्लामोफोबिया की रोकथाम के लिए पाकिस्तान और राबता आलम इस्लामी के दरमियान जारी तआवुन पर इत्मीनान का इजहार किया है। शेख डॉक्टर मोहम्मद बिन अब्दुल करीम ने वज़ीर आज़म और उनके वफ़द की जानिब से पुरतपाक मेहमान नवाजी पर उनका शुक्रिया अदा किया और इस्लामी दुनिया में पाकिस्तान के कायदाना किरदार की तारीफ की। उन्होंने मजहबी, तालीमी और इंसानी हमदर्दी के शोबों में पाकिस्तान के साथ तआवुन को मजीद मुस्तकम करने के लिए राबता आलम इस्लामी के आज़म का इआदा किया। वज़ीर आज़म ने सेक्रेटरी जनरल के दौरे पर उनका शुक्रिया अदा किया और पाकिस्तान और राबता आलम इस्लामी के दरमियान जारी मुश्तरका मनसूबों की जल्द तकमील पर करीबी हम आहंगी बरकरार रखने पर इत्तेफाक किया। नायब वज़ीर आज़म इसहाक डार से अक़वामे मुत्तहिदा के सेक्रेटरी जनरल के अहदे की उम्मीदवार कैरोलिन रॉड्रिक्स ब्रोकेट ने इस्लामाबाद में मुलाकात की। मुलाकात के दौरान नायब वज़ीर आज़म ने जिस कसीर जहती तआवुन और अक़वामे मुत्तहिदा के मंशूर के मकासद और उसूलों के लिए पाकिस्तान के देरीना आज़म का इआदा किया। उन्होंने बैनुल अक़वामी उमूर में अक़वामे मुत्तहिदा के मरकजी किरदार के लिए पाकिस्तान की गैर मुतज़लज़ल हिमायत का इआदा किया। इसहाक डार ने बैनुल अक़वामी क़वानीन और मुआहिदों की पासदारी को यकीनी बनाने और खुसूसन जम्मू और कश्मीर के देरीना तनाज़े और फलस्तीन की सूरत हाल के तनाज़ुर में अक़वामे मुत्तहिदा की सलामती कौंसिल की करारदादों पर हकीकी मानों में अमल दरामद की जरूरत पर जोर दिया। उन्होंने अक़वामे मुत्तहिदा को उभरते हुए आलमी चैलेंजेस के मुताबिक ढालने और तरक्की पजीर ममालिक के मसाइल के हल के लिए जरूरी इक़दामात करने पर भी जोर दिया। वज़ीर आज़म शहबाज शरीफ की जानिब से पेट्रोलियम मसनूआत की कीमतों के तायुन के निज़ाम में इस्लाहात का जायज़ा लेने के लिए कायम करदा कमेटी का इजलास वज़ीर पेट्रोलियम अली परवेज़ मलिक की ज़ेर सदारत इस्लामाबाद में मुनाक़िद हुआ। इजलास में तेल की आलमी मंडी के मौजूदा रुझानात के तनाज़ुर में पेट्रोलियम मसनूआत की कीमतों के तायुन के मुख्तलिफ तरीकों का जायज़ा लिया गया। कमेटी ने सिफारिश की कि ऑयल एंड गैस रेगुलेटरी अथॉरिटी अपनी वेबसाइट पर रोज़ाना की बुनियाद पर پلاٹس قیمتوں کے اعداد و شمار شائع کرے تاکہ شفافیت کو فروغ دیا جا سکے اور عوام پیٹرولیم مصنوعات کی قیمتوں کے تعین کے لیے استعمال ہونے والے معیار کو سمجھ سکیں۔ اس موقع پر گفتگو کرتے ہوئے علی پرویز ملک نے کہا کہ کمیٹی کے اگلے اجلاس میں اس کی سفارشات وزیر اعظم شہباز شریف کو پیش کر دی جائیں گی۔ برنی فوج کے سربراہ اور چیف آف ڈیفنس فورسز فیلڈ مارشل سید عاصم منیر دو روزہ سرکاری دورے پر ترکی پہنچ گئے ہیں۔ دورے کے دوران وہ ترکی کی عسکری اور سیاسی قیادت سے اہم ملاقاتیں کریں گے جن میں بامی دلچسپی کے امور پر تبادلہ خیال کیا جائے گا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ وفاقی وزیر توانائی سردار اویس احمد خان لغاری کی قیادت میں پاکستان کے توانائی کے شعبے کی اعلیٰ سطح کے ایک وفد نے سعودی عرب کے انرجی ورکنگ گروپ کے ساتھ ریاض میں مفید ملاقات کی۔ فریقین نے توانائی کی عالمی منتقلی اور پاکستان کے توانائی کے شعبے میں حالیہ اصلاحات پر تبادلہ خیال کیا۔ سردار اویس احمد خان لغاری نے پاکستان اور سعودی عرب کے درمیان مضبوط برادرانہ تعلقات کا اعادہ کرتے ہوئے سعودی عرب کے انرجی ورکنگ گروپ کو پاکستان کا دورہ کرنے کی باضابطہ دعوت دی تاکہ وہ ملک میں اصلاحاتی اقدامات کا براہ راست مشاہدہ کر سکے اور ترسیل، بنیادی ڈھانچے، ڈیجیٹلائزیشن اور سمارٹ یوٹیلیٹی ٹیکنالوجیز میں سرمایہ کاری کے ترجیحی شعبوں کا جائزہ لے سکے۔ گلگت بلتستان کی نومنتخب حکومت نے اسمبلی میں مالی سال 2026-27 کی پہلی سہمائی کے لیے 20,47,83,00,000 روپے کا عبوری بجٹ پیش کر دیا ہے۔ عبوری بجٹ قانون ساز اسمبلی کے رکن محمد علی اختر نے اسپیکر عمران ندیم کی زیر صدارت ہونے والے اجلاس میں پیش کیا۔ اجلاس کے دوران اسپیکر نے نو منتخب ارکان اسمبلی محمد دلپذیر اور محمد نسیم سے بھی حلف لیا۔ عرب لیگ کے سیکرٹری جنرل نبیل فہمی نے کہا ہے کہ مسئلہ فلسطین تنظیم کی بدستور اولین ترجیح رہے گا۔ وفا نیوز ایجنسی نے عرب لیگ کے نو منتخب سیکرٹری جنرل کی پہلی پریس کانفرنس کے بعد ان کے اس بیان کا حوالہ دیا۔ نبیل فہمی نے کہا کہ عرب لیگ فلسطینی عوام کے منصفانہ حقوق کا دفاع اور غاصبانہ اسرائیلی قبضے کے خاتمے کے لیے کام جاری رکھے گا۔ انہوں نے غزہ اور مغربی کناروں کے علاقوں میں ظالمانہ اسرائیلی کارروائیوں کو نسل کشی کے جرائم قرار دیا۔ فلسطین میں غزہ پر اسرائیلی حملوں میں 3 افراد شہید اور 15 زخمی ہو گئے۔ خان یونس کے علاقے المواسی میں بے گھر فلسطینیوں کے ایک خیمے کو بھی اسرائیلی فضائی حملے میں نشانہ بنایا گیا۔ گزشتہ سال اکتوبر میں نافذ ہونے والی جنگ بندی کی اسرائیلی خلاف ورزیوں میں اب تک 1100 سے زائد فلسطینی شہید ہو چکے ہیں۔ برطانیہ میں پولیس نے سفق کے ایک دیہی علاقے میں منعقد ہونے والی ایک اسلامی تقریب میں دائیں بازو کے ایک دہشت گرد حملے کی مبینہ منصوبہ بندی کے الزام میں 12 افراد کو گرفتار کر لیا۔ برطانوی وزیر داخلہ شبانہ محمود نے کہا کہ اس تقریب کو لاحق خطرے سے نمٹنے کے لیے پولیس کی بروقت کارروائی کے باعث قیمتی جانیں بچ گئیں۔ نامور کلاسیکی گلوکار استاد نزاکت علی خان کی 43 برسی آج منائی جا رہی ہے۔ وہ 1932 میں ہوشیارپور کے علاقے شام 84 میں پیدا ہوئے، جو موسیقی کی گھرانے کی حیثیت سے پورے ہندوستان میں مشہور ہیں۔ استاد نزاکت علی خان نے اپنے چھوٹے بھائی استاد سلامت علی خان کے ساتھ اپنے والد ولایت علی خان سے تربیت حاصل کی اور بہت ہی چھوٹی عمر میں اپنی گائیکی کی بدولت پورے ہندوستان میں مقبول ہو گئے۔ قیام پاکستان کے بعد وہ پہلے ملتان اور پھر لاہور میں مقیم ہوئے اور پاکستان کے صفے اول کے موسیقار اور گلوکار بن گئے۔ وہ 1983 میں آج کے روز انتقال کر گئے۔ انہیں لاہور میں سپرد خاک کیا گیا۔ فٹ بال عالمی کپ 2026 کا پہلا سیمی فائنل آج رات گئے ڈالس میں اسپین اور فرانس کے درمیان کھیلا جائے گا۔ عالمی کپ کے دوسرے سیمی فائنل میں جمعرات کو انگلینڈ اور ارجنٹائن اٹلانٹا میں مد مقابل ہوں گے۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم گرم اور مرطوب رہے گا، تاہم کشمیر، بالائی، خیبر پختونخوا، شمال مشرقی پنجاب اور گلگت بلتستان میں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 25، لاہور اور کراچی 29، پشاور 28، کوئٹہ 24، گلگت 21، مری 17 اور مظفرآباد 22 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں و کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، لیہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود رہنے، تیز ہوائیں چلنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ، اننت ناگ اور بارہ مولہ میں 18، جموں 27، لیہ 7 اور شوپیاں میں 17 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: فور لیٹسٹ نیوز ہیڈ لائنز آفٹر ایوری ون آر، ٹیون ان ٹو ایف ایم 101، دا چینل آف ریڈیو پاکستان۔

0: ولزنا ویلکم بیک ٹو دا شو. ایک دفعہ پھر خوش آمدید کہتے ہیں سب سننے والوں کو ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے. میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان. گفتگو کا سلسلہ جاری ہے. ڈاکٹر صاحب سے باسی چل رہی ہے, آپ لوگ بھی سن رہے ہیں. آئی ایم ریئلی سوری فار دیٹ. آپ لوگوں کی کالس بھی آ رہی ہیں, بٹ ابھی چونکہ سوالات اور کانورسیشن اس نہج پہ پہنچ گئی ہے کہ بہت سی ایسی چیزیں جو ہمیں ابھی ان سے ڈاکٹر صاحب سے بھی پوچھنی ہے, سوال بہت سے ایسے ہیں. اچھا ڈاکٹر صاحب, یہ ہمیں بتائیے کہ بچوں میں بھی کیا ڈپریشن ہوتا ہے؟ بچوں میں, چھوٹے بچوں میں.
1: آپ نے اتنی بڑی بات مجھ سے پوچھ لی ہے
0: سر.
1: اس وقت جو ہماری کمیونٹی میں میری آبزرویشن ہے, بلکہ اسٹڈیز موجود ہیں کہ دو ایسے کمیونٹیز ہیں کہ جس پہ تو بالکل بھی بات نہیں ہوتی. ایک تو بچے اور ایک بزرگ.
0: جی,
1: بزرگوں کے بارے میں
0: یہ کہا جاتا ہے, میں نے یہ لکھا بھی ہوا ہے ایک کوسچن,
1: بزرگوں کے بارے میں تو یہ صاف کہہ دیا جاتا ہے کہ بھائی انہوں نے تو زندگی کے بڑے مزے لے لیے, اب تو ان کی ٹانگیں جو ہیں قبروں میں, تو اب ان سے کیا بات کی جائے. ان کی اتنی تکلیف دہ کہانیاں ہیں ہمارے پاس, تکلیف دہ کہانیاں ہیں ہمارے پاس. اور دوسری طرف بچے. اچھا, اس وقت اگر آپ خود گوگل پہ جائیں گے, یوٹیوب پہ دیکھیں آپ جا کے, اور ریسرچ پڑھیں, کئی ملکوں میں چھوٹے بچوں کے لیے ہاسپٹل کھل گئے ہیں جو کبھی نہیں تھے.
0: اچھا,
1: جن کو وہاں پہ ایڈمٹ کر کے جو ہے نا وہ ٹریٹمنٹ کیا جاتا ہے
0: چھوٹے بچوں پہ.
1: چھوٹے بچے, 3 سال سے چھوٹے, 2 سال سے چھوٹے, 4 سال سے چھوٹے. اچھا, بیماری کی 2 بڑی وجہ, اس کو بھی سمجھ لیں اچھی طرح سے. آج بیمار ماں, بیمار بچہ,
0: بالکل ٹھیک.
1: ڈیورنگ پریگنینسی اگر ماں بیمار ہے, اسٹریس میں ہے, پریشانی میں ہے, اس کو سائیکیٹرک ایلنس کے ساتھ بچہ پیدا ہوگا. اور 1 دن 2 دن کا بچے کو بھی ڈپریشن ہوتا ہے.
0: اچھا,
1: کوئی دو رائے نہیں ہے.
0: اوکے,
1: یہ بھی بڑی میسیجز ہیں جو آپ اس کو اچھی طرح سمجھ لیں. ایک بات یہ. دوسرا, جب جیسے جیسے بڑا ہو رہا ہے تو آج کل ہماری ماؤں نے کیا کام شروع کیا ہوا ہے, ہر مسئلے کا حل موبائل فون ہے کہ بچہ رو رہا ہے, اٹینشن چاہتا ہے, وقت چاہتا ہے, آپ کا گود میں آنا چاہتا ہے, اس کو موبائل فون پکڑا دو, کیونکہ میں نے بھی موبائل فون چیک کرنا ہے. میں بھی موبائل فون پہ مختلف قسم کے ڈرامے اور سب چیزیں دیکھ رہی ہوں.
0: بالکل ایسے.
1: تو یہ ذہنی بیماریاں چھوٹے بچوں میں بے تحاشا پھیل رہی ہیں اور نگلیکٹڈ ہیں. تو ہماری تو خواہش یہ ہے, اور ہم نے بڑی پلاننگ بھی کی ہوئی ہے اس حوالے سے, کہ ہمیں کوئی فنڈ ملے یا کچھ ہو تو ہم بچوں کے لیے فاؤنٹین ہاؤس بنانا چاہتے ہیں.
0: اچھا,
1: اور اس پہ ہم نے کافی ورکنگ بھی کی ہوئی ہے.
0: اور یہ بچوں میں ہوتا کیا ہے جب وہ ڈپریشن میں ہوتے ہیں, انزائٹی میں, اس کی کیا علامات کیا ہیں؟
1: جس طرح سے جو بڑوں کو ہوتا ہے, لو موڈ ہوتے ہیں بچوں میں, تو یہ ہے کہ وہ کھانا پینا چھوڑ دیتے ہیں, چڑچڑا پن ان کے اندر ہوتا ہے, ایگریشن کا مظاہرہ ہوتا ہے. اور آج کل تو 2 بیماریاں بہت زیادہ کامنلی جو ہے نا وہ شروع ہو گئی, اس کو ADHD اور آٹیزم کہتے ہیں.
0: جی,
1: وہ بہت تیزی سے, پہلے بھی یہ موجود تھیں لیکن اب زیادہ نظر آنے لگی ہیں, کیونکہ اس پہ بات ہوتے شروع ہو گئی ہے. اور اب اس پہ جب بات کرتے ہیں لوگ, ٹریٹمنٹ کی طرف بھی آنا شروع ہو گئے. ادروائز تو پہلے بچوں کی تو ٹریٹمنٹ پہ بات ہی نہیں ہوتی تھی, لیکن اب بھی بہت نگلیکٹڈ ہے. ہم جو ہے نا وہ پورے سال کی ہم نے اسٹڈی کی تو کوئی 3 سے 4% بچے ہمارے پاس ذہنی بیماریوں میں لائے گئے.
0: اچھا,
1: جی ہاں.
0: اچھا,
1: کبھی آپ اس موضوع پہ ہم سے بات کریں تو ہم آپ کو بتائیں گے اپنی ٹیم کے ساتھ بھی, کہ ہم نے کیسے کیسے کیسز دیکھے ہیں کہ جو گھر میں جو وائلنس ہوتا ہے یا سائیکیٹرک ایلنس ہوتی ہے تو بچوں پہ کیا اثر ہوتا ہے اس کا, اور کیسی کیسی تباہیاں میں نے دیکھی. میں ایک چھوٹا سا میسج بچوں کے حوالے سے والدین کو دینا چاہتا ہوں, کہ جو یہ میرا پروگرام سن رہے ہیں, آپ کا پروگرام سن رہے ہیں, کہ میں نے ایک بہت بڑے اسکالر کو سنا تو انہوں نے ایک بات کہی کہ 7 سال تک جو بچہ ہوتا ہے نا
0: سر,
1: وہ آپ کی خوشبو ہوتا ہے. 7 سال تک جو بچہ ہوتا ہے وہ آپ کی خوشبو ہوتا ہے, یعنی وہ آپ کے جسم کے ساتھ لگا ہوتا ہے, آپ کے پاس ہوتا ہے, جو آپ کہہ رہے ہوتے ہیں وہ کر رہا ہوتا ہے, جو آپ کھلا رہے ہوتے ہیں وہ کھا رہا ہوتا ہے. اور 7 سال سے 12 سال تک وہ آپ کا سایہ ہوتا ہے. یعنی جہاں جہاں آپ کا سایہ جا رہا ہے, جیسے سایہ پڑتا ہے نا یہاں سامنے آئی فیلڈ کی طرح, اور وہ آپ کے گرد ہی ہوتا ہے. اور ایک بات اچھی طرح سے یاد رکھ لیں کہ اس کے بعد یا تو وہ آپ کا دوست ہوتا ہے یا آپ کا دشمن ہوتا ہے. اور بچے جو ہے نا وہ زبان, آنکھوں, ان سے نہیں سیکھ رہے ہوتے, وہ سب سے زیادہ آنکھیں جو آپ وہ جو دیکھتے ہیں
0: اس سے سیکھتے ہیں.
1: تو آپ کو جو بنانا ہے بچے کو, वो 12 साल तक बन जाता है। फिर आप कहें कि बच्चा ऐसा है हमारा, फिर आप कहें कि बच्चा ऐसा है हमारा, तो भाई जो आपने सिखाया था 12 साल तक वही बच्चा है आपका,
0: वही आप खुद उसको फीड कर रहे
1: हैं। जी हाँ। और दूसरा और ख़राब सबसे बात जो मैं आपको कहना चाहता हूँ, बहुत बुरी बात भी कहना चाहता हूँ, ये लोगों को तकलीफ़ भी मिलेगी इससे, कि अब हमारे बच्चे नहीं हैं, सो कॉल्ड उनके नाम के साथ हमारा नाम लिखा हुआ है, वो मोबाइल फ़ोन के बच्चे हैं।
0: सही कह रहे हैं।
1: और उनकी ट्रेनिंग प्रोग्राम्स भी उन्हीं से हो रहे हैं,
0: उन्हीं से हो रहे हैं,
1: तो मोबाइल से ज़्यादा टाइम खुद तो देते हैं उनको,
0: एडिक्शन का शिकार हो रहे हैं, मोबाइल एडिक्शन
1: सबसे सब
0: बच्चे
1: सब
0: क्या बड़े भी
1: सब सबका तकरीबन ऐसे।
0: अच्छा डॉक्टर साहब, जो तवातर से मोबाइल को देखना और बहुत ज़्यादा उसका इस्तेमाल करना, सोशल मीडिया को, डिजिटल प्लेटफॉर्म्स को, सो ये भी मेंटल इलनेस की तरफ लेके जाता है?
1: सर बिल्कुल एडिक्शन है बहुत ज़्यादा। और आप देखें, आपको दूरियाँ पैदा हो गई हैं, रिश्तेदारियाँ ख़त्म हो गई हैं, पार्टियाँ लोगों ने बना ली हैं अलग अलग पार्टी के, वो मोबाइल फ़ोन हर चीज़, आप उसका नतीजा देखें, फिजिकल इलनेस भी होने शुरू हो गई है। आप देखें जब हम मुसलसल मोबाइल फ़ोन देख रहे होते हैं तो हमारे ये सारे जो मसल्स हैं ये स्ट्रेच हो जाते हैं, और नतीजतन हमारी आँखों की कमज़ोरी है, और फिर हम जब मोबाइल फ़ोन में 24 आवर्स, तो उसमें ज़रूरी थोड़ी कि सारी बातें अच्छी हों, अजीब व गरीब किस्म के जो है ना वो मवादात होते हैं जो ट्रांसफ़र हो रहे होते हैं, वो हमारे ब्रेन पर इम्पेक्ट लेके आ रहे होते हैं। तो कैसे, जिस तरह कहते हैं कि खुशबू के साथ रहोगे तो खुशबू मिलेगी, और दूसरी चीज़ों के साथ रहोगे तो वही चीज़ मिलेगी, तो अगर आप जो चीज़ देख रहे हैं उसी का इम्पैक्ट आपके अपनी लाइफ पे आ रहा होता है। जब भी आप देखेंगे बच्चे कितने अलूफ हो गए हैं, अकेले हो गए हैं, सुन रहने लगे हैं, और ये जो जेन जी का कॉन्सेप्ट है, ये जो नई नस्ल आ रही है और उसके बाद अल्फ़ा आने वाली है और हो रही है सारी, तो ये सारे के सारे कौन हैं, ये आपसे दूर अलग क्यों हैं, इसकी वजह ही मोबाइल फ़ोन है।
0: तो माशरे में हमें ये नज़र आया कि AI या आर्टिफिशियल इंटेलिजेंस से बच्चे बड़े जीनियस हो गए हैं, नॉलेज उनके पास बहुत ज़्यादा आ गया, बट यू आर राइट, जो चीज़ें दूरी है ना, जो रिलेशनशिप की दूरी है वो बड़ी एक।
1: सर अगर बच्चा वालदैन को वालदैन ना समझे, दादा दादी को ना समझे, तो वो AI उसका क्या कर सकता है। और बदकिस्मत यही है कि हम फिर वो बच्चा जो है अपने आप को अकल कुल समझने लगता है, और जब अकल कुल समझता है तो वो अपने बड़ों के साथ बदतमीज़ी और दूसरा रवैया अख्तियार करता है, ये बड़ी तकलीफ दे बात
0: है, दैट इज़ वेरी पेनफुल। अच्छा डॉक्टर साहब, एक कॉलर को ले लेते हैं हमारे, चूँकि कॉल्स काफ़ी आ रही थी मैंने कहा। अस्सलाम वालेकुम जी। जी वालेकुम सलाम, कौन सर?
2: सलीम टेलर। सलीम टेलर
0: जी, जी सलीम साहब, सवाल करें, मैं डॉक्टर साहब से पूछता हूँ फिर जल्दी से। वालेकुम सलाम, अभी वो आपको सुन नहीं पाएंगे चूँकि मैंने हेडफोन लगाया हुआ कानों का सिर्फ।
2: अच्छा अच्छा अच्छा,
0: मैं अकेला ही सुनूंगा आपको, बताएं।
2: डॉक्टर साहब से सवाल है कि जो छोटे बच्चे हैं माँ बाप को तंग करते हैं तो मोबाइल पकड़ा देते हैं, इससे इसमें कितना असर पड़ता है बच्चे को, और बच्चे की नज़र ठीक करनी है खुदा ना खासा अगर कमजोर हो गया मोबाइल से, तो उसका क्या तरीका कार है? बच्चे की नींद पूरी ना हो तो उसमें बता दीजिए।
0: बिल्कुल ठीक है,
2: कितना सोना चाहिए बच्चे को?
0: क्वेश्चन आ गया आपका, ठीक, जबरदस्त,
2: थैंक यू सो मच जी,
0: जबरदस्त। अच्छा जी सलीम साहब, हमारे एक लिसनर हैं जो कि कॉल करके पूछ रहे हैं कि जी बच्चे की नींद अगर मुतासिर होती है और मोबाइल का इस्तेमाल भी जो हम बात कर रहे थे बहुत ज़्यादा, जब एक एडिक्टेड हो गया तो उस एडिक्शन को कैसे ख़त्म किया जा सकता है? वैसे तो आप मोबाइल घर से ख़त्म कर दें, और दूसरा ये कि नींद के हवाले से, बच्चे की नींद अगर मुतासिर होती है,
1: देखिए जो सबसे बेहतर तरीका ये है ना कि अगर तो छोटे बच्चे हैं तो कोई उनका टाइम सेट कर दें मोबाइल फ़ोन को, आप पूरा हटा तो सकते नहीं है, अब तो पढ़ाई भी मोबाइल फ़ोन में, टाइम सेट कर दें
0: जी जी जी,
1: कि अगर आप अच्छा उसको किसी न किसी इनाम से उसका ताल्लुक कर दें कि भाई तुम ये अच्छा काम करोगे तो इतनी देर के लिए तुम्हें मोबाइल लगाओ।
0: बिल्कुल ठीक।
1: दूसरा और आखिरी बात, जो नींद ख़राब हुई है
0: सर,
1: भाई नींद तो हमारे घरों का एक कल्चर बन गया है कि टाइमिंग सेट नहीं की हुई। मैं समझता हूँ कि अगर वालदैन सो रहे हैं तो बच्चे को भी सो जाना चाहिए, नहीं सोता है अगर बच्चा नहीं सो पाता तो किसी न किसी डॉक्टर के पास ज़रूर जाए।
0: अच्छा,
1: कोई ट्रीटमेंट की ज़रूरत है, उसको नींद की दवा की ज़रूरत है तो देनी चाहिए, नहीं तो फिर अल्टीमेटली जहनी बीमारी शुरू हो जाएगी।
0: अच्छा,
1: और ये मैंने होते हुए देखा, मैं खुद बहुत सारे बच्चों को जानता हूँ कि जिनको हमने नींद की दवा शुरू कराई उससे बेहतर हुआ, तबीयत बेहतर हुई, उनकी तालीम बेहतर हुई। देखिए एक छोटी बात समझ ले, चाहे वो मेरी और आपकी, बच्चा हो बड़ा हो, नींद ख़राब है अगला दिन ख़राब है, नींद रात की ख़राब है अगला पूरा दिन ख़राब है, तो अब मुझे बताएं स्कूल में क्या पढ़ेगा वो,
0: कुछ भी नहीं,
1: ट्यूशन क्या पढ़ेगा, किसी स्पोर्ट की एक्टिविटी क्या करेगा, उसकी नींद ख़राब, फिर वो एक विशेष सर्कल है, फिर अगला दिन ख़राब हुआ, अच्छा दिन में सो जाते हैं फिर रात को फिर जागते हैं। तो टाइम सेट कर लें, मोबाइल फ़ोन को اس طرح سے
0: ان کو ٹارگیٹس دیں,
1: ٹارگیٹ دے دیں, چھوٹا بچہ ہے تو کوئی آدھے گھنٹے کے لیے دے دیں, 15 منٹ کے لیے دے دیں, 1 گھنٹے کے لیے دے دیں, اپنے سامنے دے دیں, اکیلے نہ دیکھنے دیں. یہ ساری چیزیں کرنی پڑیں گی نا, خود کرنی پڑیں گی. جو چاہتے ہیں اپنے بچے کو بنانا پہلے خود تو کریں, چاہتے ہیں کہ وہ سچ بولے تو پہلے خود تو سچ بولیں, چاہتے ہیں کہ وہ معاف کر دیں پہلے خود تو معاف کریں. تو کرنا پڑے گا جو چاہتے ہیں.
0: اور ہم بچوں سے زیادہ ایکسپیکٹ کرتے ہیں
1: سر. ہاں ہم نہیں کر رہے, دن بھر موبائل 8 گھنٹے خود چیک رہے ہیں, وہ 1 گھنٹہ دیکھ رہا ہے تو مصیبت پڑ گئی. تو پہلے خود تو بدلیں اپنے آپ.
0: اچھا ڈاکٹر صاحب, آپ کے لاہور فاؤنٹین ہاؤس میں کوئی والنٹیئر کوئی پروگرام بھی ہے جو بچے اگر آپ کو جوائن کرنا چاہے, جو کہ اس کار خیر میں آپ
1: جی بہت شاندار بات ہے. ہمارے پاس جو والنٹیئر انٹرنشپ پروگرام ہے, 10,000 سے زیادہ اسٹوڈنٹس آتے ہیں.
0: اچھا
1: جی, پورے سال میں, اور وہ ماسٹرز کے, پی ایچ ڈی کے اسٹوڈنٹس ہوتے ہیں, اس سے پہلے کے بھی اسٹوڈنٹس آتے ہیں. آج کل لمس اور لکاس کے بچے ہمارے پاس آئے ہوئے ہیں.
0: اچھا,
1: اور مختلف پروجیکٹس کر رہے ہیں. میں کہتا ہوں کہ جتنے لوگ یہ پروگرام سن رہے ہیں
0: سر,
1: اپنے بچوں کو ضرور ان چھٹیوں میں فاؤنٹین ہاؤس بھیجیں. دو باتیں, وہی پہلی بات یاد رکھیں کہ نبی پاک صلی اللہ علیہ وسلم کا حکم, جب کوئی تکلیف آئے اپنے سے نیچے دیکھو. کیسے کمپیئر کریں گے دن کو جب تک رات کا نہ پتا ہو؟ کیسے کمپیئر کریں گے اس بلیسنگ کو کہ جب تک فاؤنٹین ہاؤس میں آ کے نہیں دیکھیں گے کہ ایک جوان بچہ کیوں وہاں پہ رہتا ہے, کیسے پتا چلے گا؟ تو ان بچوں کو بھیجیں. ہمارے اسپیشل بچوں کے اسکولز ہیں, وہاں پہ آ کے دیکھیں کہ ان کے ساتھ کیا ہو رہا ہے, کیسے ہو سکتا ہے یہ بیماری, کیسے اور کس وقت آ جاتی ہے پتہ ہی نہیں چلتا.
0: اس کا پروسیجر کیا ہے, کوئی اگر اپلائی کرنا چاہے, آنا چاہے آپ؟
1: ہمارا انٹرنشپ ڈپارٹمنٹ ہے,
0: ٹھیک ہے,
1: وہاں پہ ڈائریکٹر ہیں ہماری رحمینہ, ان سے آ کے کانٹیکٹ کریں.
0: ٹھیک,
1: آ کے صرف بتائیں کہ ہم نے انٹرنشپ کرنا.
0: اچھا,
1: بالکل.
0: اور آپ دیکھیں نا کہ انٹرنشپ کا فائدہ سب سے زیادہ یہ ہے کہ آپ کے اندر شکر گزاری آ جائے گی, آپ اللہ کا شکر ادا کریں گے آپ کدھر ہیں اور یہ لوگ کدھر ہیں.
1: سر میں تو, جو ہم پاکستانی ہیں نا قوم, منہاج القوم ہے تو بڑے اچھے لوگ لیکن ناشکرے بھی ہیں. ہر بات پہ جو ہے نا یہ کہتے ہیں کیا دیا اس ملک نے, کیا دیا ماں باپ نے, کیا دیا ہمارے بڑوں نے. آ کے دیکھیں کہ جو کل ڈاکٹر تھا آج کپڑے اتار کے کیوں گھوم رہا ہے.
0: ہوئے ہوئے,
1: آ کے دیکھیں نا ڈاکٹر بننے میں کتنا ٹائم لگتا ہے, کتنی والدین کی اور خاندان والوں کی محنت ہوتی ہے, ہوا کیا, آ کے دیکھیں پتہ چلتا ہے. دوسروں پہ باتیں جو ہے نا کرنا بہت آسان ہے. تو میری تو درخواست ہے کہ جتنے لوگ یہ سن رہے ہیں ضرور آئیں, کچھ نہیں تو ایک دن کے لیے گھومنے کے لیے آ جائیں, ہم دکھائیں گے ان کو.
0: اور آپ لوگوں کے لیے ویلکم ہے جی, آپ جتنے بھی لوگ سن رہے ہیں, آپ لاہور فاؤنٹین ہاؤس ضرور وزٹ کیجئے اور آپ کو پتہ چلے گا کہ زندگی میں, دنیا میں کیا کیا کچھ ہو رہا ہے, کس کس کنڈیشن میں لوگ ہیں, کن کن حالات میں لوگ زندگی بسر کر رہے ہیں اور کس مینٹل النس کا لوگ شکار ہیں. یہ آپ ضرور وزٹ کیجئے. اور میری بھی ریکویسٹ ہے, چونکہ میں نے پرسنلی وزٹ کیا اور میں آئی وٹنس ہوں کہ ڈاکٹر صاحب میں بھی کانپنا شروع ہو گیا ہوں, کیوں ایسے ایسے خوبصورت چہرے, ایسے ایسے بڑے بڑے نام جس نے آپ نے بتایا, روحی بانو صاحبہ, پھر روجہ صاحب, اس کے علاوہ بہت سے بیوروکریٹس بھی آپ کے پاس رہے ہیں,
1: بالکل ہر لیول پہ
0: ڈاکٹر.
1: کون سا سیکشن ہے معاشرے کا جس کے لوگ ہمارے پاس ٹریٹمنٹ پہ نہیں آتے؟ بھائی جواب ایک ہی کہ دماغ کی بیماری اسی کو ہوتی ہے جس کے پاس دماغ ہو, تو کس کو نہیں ہو سکتی. ہمارے چیئرمین ہیں ڈاکٹر امجد ثاقب صاحب, ابھی کچھ دنوں پہلے وہ آئے اور انہوں نے مریضوں کے سارے پیر خود دھوئے.
0: واہ واہ واہ.
1: تو کیا اپنے والدین کے پیر دھوتے ہو جو سن رہے ہیں؟ تو پتہ چلے گا کتنا بڑا بینیفٹ ہے. تو میری درخواست یہی ہے کہ جب تک آ کے نہیں دیکھیں گے, سینگ از بلیونگ نا, تو ہم کرتے کیا. اچھا یہ تاریخی جگہ بھی بہت بڑی ہے.
0: جی جی جی,
1: یہ لاہور کی تاریخ میں بہت بڑا اس کا حصہ ہے.
0: مجھے آپ ضرور بتائیے کہ جو لاہور فاؤنٹین ہاؤس ہے اس کی ہسٹری کیا ہے, تاریخ کیا ہے اس حوالے سے.
1: یہ بڑا زبردست کوئسچن آپ نے کیا مجھ سے. اچھا پنجاب کا جو ہے وہ ایک جو ہے وہ محسن تھا پاکستان بننے سے پہلے. اس میں آپ کو پتا ہے یہاں پہ ہندو سکھ مسلمان سب رہتے تھے, اور یہاں پہ ایک بڑا آدمی تھا کہ جس نے پنجاب کے لیے بڑا کام کیا. پہلا اس نے بجلی گھر بنایا, پہلا اس نے جو گھوڑا ٹرین چلائی, بلکہ یہ ماڈل ٹاؤن کا ڈیزائن اور یہ مال روڈ, یہ ساری چیزیں. اچانک اس کے گھر میں ایک ڈیزاسٹر آتا ہے اور اس کا جوان بچہ مر جاتا ہے. اور سر گنگا رام جن کے کئی گھر
0: गंगाराम हॉस्पिटल
1: लाहौर में मौजूद, अपने बेटे की बेवा बहू को रखने की जगह नहीं है। अब देखिए, करीम आका सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पे कुर्बान जाएं सर, हैं, जिन्होंने बेटियों को, दस दस बेटियों को दफनाने वाले सहाबियों को चेंज करके इज्जत वाली जगह बना दी। अब ये पाकिस्तान 100 साल पहले, जहाँ आज आप बैठे हुए हैं, इस शहर के अंदर एक बंदा जो इस पूरे पंजाब का बड़ा नाम, अब बेटा मर गया है, बहू 17 साल की, दो ही ऑप्शन है, या तो जला दी जाए, सती कर दी जाए उसी डेड बॉडी के साथ, या फिर उसको एक बेवा आश्रम में रखा जाए। तो ये गंगाराम, ये जो फाउंटेन हाउस की जो बिल्डिंग है, ये जो है वो एक बेवा आश्रम है जहाँ गंगाराम ने अपनी बेवा बहू को रखा था। अच्छा, इत्तेफाक है कि मुझे उनके पड़पोतों से मुलाकात हिंदुस्तान में जाके करने का मौका मिला, वहाँ भी उन्होंने नेकी के काम कर रहे होते। तो ये जो नेकी का काम है ना, इसके लिए कोई दीन धर्म इसकी वो नहीं है। हमारे पास तो वैसे ही रोशनी मौजूद है रहमतुल आलमीन के बिहेवियर की सूरत में। आज दुनिया में सर 2 अरब मुसलमान हैं, 25%, और ये 2 अरब मुसलमान एक शख्स के बिहेवियर की बुनियाद पर हैं,
0: बेशक,
1: करीमा का सल्लल्लाहु अलैहि वसल्लम की। तो पढ़े ना उनकी सीरत को, ये कैसे बेटियों का ख्याल रखा था। तो ये वो तारीखी जगह है जहाँ वो बेवा बहू रखी गई, और भी यहाँ से उन्होंने एक तहरीक चलाई जिसमें कई हजार बेवा हिंदू बेवाओं की शादी कराई गई, जो बड़ा मुश्किल काम था उस दौर में। फिर पाकिस्तान बन गया, और पाकिस्तान बनने के बाद ये बिल्डिंग जो है वो, इसमें महाजिर आके स्टे किया उन्होंने, और फिर 1965 तो 66 में प्रोफेसर रशीद चौधरी, जो उस ज़माने में मेंटल हॉस्पिटल के MS होते थे,
0: अच्छा,
1: उन्होंने अमेरिका में विजिट किया, और अमेरिका में उन्होंने फाउंटेन हाउस को विजिट किया। तो पहला फाउंटेन हाउस जो है वो न्यूयॉर्क में है,
0: अच्छा,
1: और दूसरा फाउंटेन हाउस जो है ना लाहौर का है, और दुनिया में जो सबसे बड़ा फाउंटेन हाउस है इस वक्त, 500 से ज़्यादा फाउंटेन हाउसेज हैं पूरी दुनिया में। दुनिया में सबसे बड़ा फाउंटेन हाउस पाकिस्तान का फाउंटेन हाउस,
0: अच्छा,
1: जी हाँ, और ये दुनिया में इसमें दो फर्क भी बहुत बड़े हैं, एक तो ये सबसे बड़ा है, दूसरा ये 24 आवर सर्विस देता है, तीसरा ये गवर्नमेंट फंडेड नहीं है।
0: अच्छा,
1: जी हाँ,
0: अच्छा,
1: ये लोगों की मदद से चलने वाला इदारा है, ये लोगों की वजह से चलता है यहाँ पे। लोगों, ये पूरे पाकिस्तान से पेशेंट यहाँ पे आते हैं, पूरे पाकिस्तान से स्टाफ यहाँ पे काम करते हैं, और पूरे पाकिस्तान के मरीज यहाँ पे रहते हैं। इतनी खूबसूरत बात है इसके,
0: सर, इट्स अ चैरिटी ऑर्गेनाइजेशन,
1: टोटल चैरिटी,
0: और इसको लोग चैरिटी करते हैं।
1: जी हाँ,
0: ठीक है, और आप पूरे पाकिस्तान को कैटर करते हैं,
1: पूरे पाकिस्तान,
0: दैट इज वेरी डिफिकल्ट फॉर यू गाइस।
1: और हमारे 3 इदारे 2 इदारे और हैं, एक सरगोधा में हमने 8 एकड़ पे बनाया हुआ है,
0: माशाल्लाह,
1: और एक हमने फारुखाबाद शेखुपुरा में बनाया हुआ है 25 एकड़ पे।
0: अच्छा
1: जी, और अभी एक लाइन में है, क्योंकि बहुत ज्यादा जरूरत है रहीमिया खान में, मुल्तान में, कराची में, हमारी पाइपलाइन में है कि वहाँ पे अगर हमें रिसोर्सेज हमें मिल गए तो हम जरूर वहाँ।
0: कितनी ज्यादा जरूरत है डॉक्टर साहब आज के दौर में?
1: सर ये तो जिसके घर में साइकेट्री की इलनेस है उसको पता है कि कितना बड़ा अलमिया है। कैंसर के मर्ज से, एड्स के मर्ज से, ड्रग एडिक्शन के मर्ज से ज्यादा बड़ा मसला साइकेट्री के टैप हुआ।
0: बिल्कुल है, बिल्कुल है।
1: तो जिसके घर में उसे पूछे कि उसकी जवान बेटी कपड़े उतार के जब भागती है तो उसके साथ क्या महसूस करता है वो इस माशरे में, जब बेटा जो है ना वो नशा करता है या ख़ुदकुशी कर लेता है तो क्या होता है उसके साथ। तो ये तो उसी को पता है ना सर। तो ये कम से कम अपना हिस्सा तो डाले ना, अपना हिस्सा इतना डाल लें कि फाउंटेन हाउस का एक चक्कर तो लगाए। हमें आपसे पैसों की ज़रूरत नहीं है, हमें आपसे सबसे कीमती चीज़ आपकी चाहिए, और वो है वक्त। पहले अपने घर में देना शुरू करें, थोड़ा सा फाउंटेन हाउस को दे दें।
0: और वैसे भी जो बच्चे यूनिवर्सिटीज़ कॉलेजेस के भी सुन रहे हैं, हमारे बहुत से स्टूडेंट्स इस वक्त सुन रहे हैं, उनसे भी रिक्वेस्ट है कि आप ज़रूर जाएं और आप ज़रूर देखें। ये ज़रूरी नहीं होता कि आप ये फील करें कि जी आप अगर ठीक हैं, आप सेहतमंद हैं तो आपको ज़रूरत नहीं है। हर इंसान को ज़रूरत है, और जो इंसानियत की खिदमत वहाँ की जा रही है, आई थिंक मैं सजेस्ट करूँगा लाजमी आप लोग जाएँ। अच्छा डॉक्टर साहब, नशे की आपने बात की है, नशा एक ऐसी लानत है जिन घरों में आ जाती है उसके बारे में कहा जाता है उस घर से जनाजे उठते हैं, डोलियाँ नहीं उठती। अनफॉर्चुनेटली अब देखा गया है कि जो नशा है वो लोअर क्लास का एक वो एडिक्शन ही बन गई, ये अपर क्लास मिडिल क्लास में भी आ गए। हमारे یونیورسٹیز کالجز میں بچے نشے ڈرگ کے اڈکشن میں مبتلا ہو رہے ہیں, آپ کو کیا لگتا ہے کیا وجہ ہے ہمارے بچے جو ہیں اس تواتر سے نشے میں؟
1: اچھا, آپ نے اتنی سینسیٹیو بات کی ہے کہ میرا دل روتا بھی ہے اور میں اس پہ بات بھی کرنا چاہتا ہوں, کیونکہ میری زندگی کی پہلی جاب جو تھی, ابھی میں نے آپ کو بتایا کہ میں نے سائیکیٹری کی النس کیسے شروع ہوئی تھی, تو میں نے زندگی میں پہلی دفعہ کوئی اب نارمل بیہیویئر کے بچے دیکھے تھے, وہ تو نشہ کرتے تھے, اور کم سے کم 34 سال تو مجھے ہو گئے ان بیماریوں کی ٹریٹمنٹ کرتے ہوئے. تو میں نے جو ڈیزاسٹر دیکھا ہے نا
0: سر,
1: اس کا تصور ہی نہیں ہے سر. اور میں ایک بات اور بھی کہنا چاہتا ہوں کہ پاکستان کی ترقی میں اگر کن چند عوامل جو ہیں اگر شامل کیے جائیں تو اس میں ایک بڑے ہی عوامل جو ہے وہ نشہ ہے. کیوں؟ یہ ایک بڑا کوشچن ہے اس میں. میں یہ اتنی بڑی بات کیوں کہہ رہا ہوں, دیکھیں رجسٹرڈ ڈرگ ایڈکٹس پاکستان میں جو ہے نا وہ 1 کروڑ ہے.
0: جو رجسٹرڈ
1: اچھا آپ ذرا اس کو سوچیں کہ 1 کروڑ, اچھا یہ ہیں کون؟ یہ ہیں 18, 19, 20 سال سے لے کے 55 سال تک کے لوگ, جو ورکنگ کلاس ہے, جو پروڈکٹیو ایج ہے, کہ جو کچھ کر سکتی ہے, پڑھ سکتی ہے, کوئی کام کر سکتی ہے,
0: اپنا رول
1: نوکری ادا کر سکتی ہے. پاکستان خوش نصیبی سمجھے بد نصیبی سمجھے, پاکستان دنیا کے چند ایسے ملکوں میں سے جہاں نشہ بنتا نہیں ہے, پیدا بھی نہیں ہوتا ہے, ٹریفک ہوتا ہے سر, یہاں سے گزرتا ہے, پھر بھی ہم دنیا کے چند ملکوں میں سے ہیں 2-3 لوگوں میں جہاں اتنے لوگ نشہ کرتے ہیں. اور نشہ کرتے کون ہیں؟ وہ جنہوں نے اس ملک کو چلانا ہے, جنہوں نے اپنے گھروں کو چلانا ہے, جنہوں نے اپنے خاندانوں کی سپورٹ کرنی ہے. اچھا اس کو سمپل سے سمجھ لیں اس بات کو, اگر ایک گھر کا بچہ یا بچی نشہ کرتے ہیں, آپ نے ابھی کہا نا یونیورسٹی والے بچہ کرتے ہیں, اس گھر میں لوگ کتنے رہتے ہیں سر ایوریج؟
0: 5-6 کم از کم.
1: آپ لاہور کی بات کر رہے ہیں اور باقی گاؤں میں
0: 10-12. ہاں
1: تو ایوریج نکال لیں
0: جی,
1: تو 7 لوگ رکھ لیں.
0: ہاں
1: ٹھیک ہے, کیا اس بچے یا بچی کی ماں ٹھیک رہ سکتی ہے جس کا بیٹا پل اور باقی گاؤں میں
0: 10-12. ہاں
1: تو ایوریج نکال لیں
0: جی,
1: تو 7 لوگ رکھ لیں.
0: ہاں
1: ٹھیک ہے, کیا اس بچے یا